श्रोताहरू, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म कार्यक्रम सञ्चालक नवराज कट्टेल र सहयोगी निशा गुरुङ। बालकृष्ण समले नाटकको बारेमा केही आफ्ना धारणाहरू पनि राखेको हामी पाउन सक्छौँ। नेपालमा नाटकको चर्चा गर्नु अगाडि म अहिले हाम्रो भौगोलिक परिस्थितिलाई छुन्छु। यो पर्वतले भेरीको देश संसारमा एक विचित्रको स्थानमा रहन गएको छ। प्राकृतिक पर्खालहरूले परिवेष्टित भएर रहेका ठाउँहरू हुनाले यहाँ कुन बेला कहाँ कहाँ के बित्यो को भन्न सक्छ। यो नेपाल खाल्डो कुनै बेला ठुलो पोखरी थियो। पोखराको फेवातालभन्दा यो कति विशाल हुँदो हो। डिल भत्क्यो, कटुवाल दहबाट पानीको निकासी भयो, यो खाल्डो नगर भयो। त्यस्तै ठुलो पहिरो गएर कुनै नगरलाई कतैको पहाडले छेकिरहेको पो छ कि कसलाई थाहा छ। महाभारतको डाँडामा खन्दा प्रागैतिहासिक मनुष्यतिर मनुष्य शिर भेटिए। पर्वतको तिथि तलको फेरीमा समेत हिन्दू राजा अशोकले हाम्रा बुद्ध जन्मेको ठाउँमा श्रद्धाले खडा गरेको स्तम्भ कतिसम्म विपत्ता भएर गढिरहेको थियो भने छाती फुलाएर बसेको यस भयानक पर्वतको पेटका तह तहमा के छ के छैन हामी नेपाली भन्छौँ। अहिले नेपालको सिमाना भारत र भुटसित जसरी जोडिएको छ त्यसैको आधारमा, तर यो नेपाल कतिचोटि सुक्यो, कतिचोटि फुक्यो, भित्र धेरै राजाहरूले ठाउँ ठाउँको कब्जा गरी राज्य बनाएका थिए। कहिले कतै कतै गोपाल, अहिर, किराँत, लिच्छवी, मल्ल, सूर्य तथा चन्द्रवंशी राजाहरूको आधिपत्य थियो। मिक्याडोलले जापानको राष्ट्रियकरण गरे जस्तै पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरण गरेका हुन्। उनको नैतिक विजय भयो। अङ्ग्रेज इतिहासकारहरूले लेखे अनुसार अमर सिंहको भनाई थियो, हिमालय पर्वतले चर्चे जति ठाउँ नेपाल हो। अझ रणबहादुर शाह अनि भीमसेन थापाको भनाइ थियो, प्रकृतिले हामीलाई अलग राखेको छ, हाम्रो बलेनी गिराए झैँ, उत्तरबाट नदीहरू खसाली पर्वतको फेदीलाई घेरेर गङ्गामा मिलाई साँत छुट्याएर पश्चिमतिर समुद्रसम्म भएको छ। त्यही झोकमा अमर सिंह र बलभद्रहरू कश्मीरतिर बढेका थिए। तराईबाट गङ्गा ताकेर झर्दै थिए, तर अङ्ग्रेजहरूको कल हतियारको विशेषताले उनको अभिमान चूर्ण भयो। उल्टो गिरिराज नेपालका पखेटा काटी, तैपनि नेपाल आफ्नो अस्तित्व सुरक्षित राख्न नसकेको भए कदाचित भारत र भुटको साथै महाभारतको डाँडो हुने थियो। अहिले नेपाल मध्यदेश भएर रहेको छ। यहाँका आदिवासीहरू यहीँ हुर्के, उनका भुटतिरबाट पनि मानिसहरू मिल्न आए। गङ्गा वारीका धेरै मानिस धूप खप्न सक्ने जति तराईमै बसे, ठन्डा मन पराउने माथि माथि उक्ले। पर्वतले गर्दा जस्तो बाहिरका शत्रुहरूलाई यहाँ आक्रमण गर्न बाधा पर्यो, उस्तै यहाँका मित्रलाई भित्रभित्रै आपस्तमा सम्पर्क राख्न मौका पर्यो। त्यसैले यस देशलाई तपोभूमि सम्झे, कसैले कर्मभूमि, कसैले क्रीडाभूमि। वर्षभरि नै जुन ऋतुमा पनि जस्तो सुकै फुल वातावरण मानिसले खोज्यो त्यो यहाँ पायो। मानिस पहिले वरपरको टिपिएर खान्छ, खाइसकेपछि हर्षोत्फुल्ल भएर फ्रन्छ, तालमा उफ्रेर नाच्छ, गाउँछ, भाव लाउँछ। अर्काको भाव लाउनु, अनुकरण गर्नु, घिज्याउनु, त्यस बुढीले धान कसरी रोपे, पछि कम्मर दुख्यो भनेर कसरी मुख बिगारे, यही नाटकको प्रथम बीज हो। सँगै यसरी नाटकको विषयमा लेख्दछन्।

समले नाटकको विभिन्न विषय र विभिन्न सामग्रीहरूको बारेमा पनि आफ्नो धारणाहरू व्यक्त गरेका छन्। र बालकृष्ण समले वास्तवमा संस्कृत नाट्य सिद्धान्त पनि पढेका थिए, संस्कृत नाटकहरू पनि पढेका थिए, र नाटकको सिद्धान्त लेखिएका पुस्तकहरू पनि पढेका थिए। त्यसमा भरतनाट्य शास्त्रम पनि बालकृष्ण समले पढेका थिए, साहित्य दर्पण पनि बालकृष्ण समले पढेका थिए, अनि सेक्सपियर, अरस्तु र पश्चिमका मोर्ले आदि गरिएका नाटककारहरूको नाटक पनि पढेका थिए र नाट्य सिद्धान्त पनि पढेका थिए। त्यसो भएको हुनाले बालकृष्ण समको नाटकमा हामी पाश्चात्य प्रभाव पनि पाउन सक्छौँ र पौरस्त्य प्रभाव पनि हामी पाउन सक्छौँ। त बालकृष्ण सम नाटककार मात्र नभएर रङ्गकर्मी पनि हुन्, नाट्यकर्मी पनि हुन्। त्यसको प्रभाव पनि हामी समका नाटकमा परेको पाउन सक्दछौँ। समले आफ्नै जीवनकालमा कतिपय नाटकहरू खेलेका थिए, खेलाएका थिए। त्यसो भएको हुनाले समका नाटक पाठ्य नाटक मात्र नभएर रङ्गमञ्चीय नाटक पनि हुन्। सम रङ्गमञ्चमा भावुक भएर अभिनय गर्न सक्दथे, पात्रको मनभित्र पसेर तन्मय बनेर अभिनय गर्न सक्दथे भन्ने कुरा समकालिकहरूले बताउनु भएको पाइन्छ। त्यसो भएको हुनाले बालकृष्ण समका यी नाटकहरू ज्यादै प्रसिद्ध रहेका छन्। समका नाटकहरू आनुपूर्वी यसरी हामी टिप्पण गर्न सक्छौँ। मुटुको व्यथा 1986 यो छापिएको हो, यो त्रासदी छ, दुखान्त छ र यो पद्यमा छ। ध्रुव पनि 1986 तयार भएको हो, यो पनि पद्यमा छ, कामदी छ अथवा यो सुखान्त छ। मुकुन्द इन्दिरा 1994 तयार भएको हो, यो सामाजिक नाटक हो, यो पनि पद्यमै छ र अलिअलि यसमा गद्य पनि छ र यो कामदी अथवा सुखान्त नाटक हो। प्रह्लाद यो पौराणिक नाटक हो, 1995 यो तयार भएर छापियो र यो पद्यमा छ र यो सुखान्त अथवा कामदी छ। अन्धवेग पनि 96 तयार भयो, सामाजिक, पद्य र त्रासदी छ। एवं रीत्या भक्त भानुभक्त 2000 तयार भयो, यो ऐतिहासिक विषयवस्तुमा लेखिएको छ र यो चाहिँ शुद्ध गद्यमा लेखिएको छ र यो पनि त्रासदी छ, परिधीय हिसाबले यो त्रासदी छ। त्यस्तै गरिकन म नाटक 2002 लेखियो, यो सामाजिक र यो पनि गद्य भाषामा छ, यो कामदी छ, सुखान्त छ। प्रेमपिण्ड 2009 तयार भयो र यो सामाजिक छ, गद्यमा लेखिएको छ र यो नाटक त्रासदी छ अथवा दुखान्त छ। अमरसिंह नाटक 2010 छापियो, तयार भयो, यो ऐतिहासिक विषयवस्तुमा आधारित छ, पद्यमा लेखिएको छ र यो

0: त्रासदी छ, परिधीय हिसाबले यो नाटक त्रासदी छ। भीमसेनको अन्त्य 2012 सालमा तयार भएको नाटक हो। यो पनि ऐतिहासिक विषयमा आधारित छ र यो गद्य नाटक हो र यो पनि त्रासदीय छ। तलमाथि 2023 सालमा लेखिएको सामाजिक गद्य र कामेडी अथवा सुगान्त नाटक हो। त्यसै गरिकन तानसेनको झरी 2026 सालमा तयार भएको र गद्य र त्रासदीय छ। अमित वासना सामाजिक नाटक हो, यो पनि गद्यमा छ र यो कामेडी छ। स्वास्नी मान्छे यो सामाजिक नाटक हो र यो त्रासदी छ, यो पनि गद्यमा नै लेखिएको छ। यस्तै गरिकन मोतीराम भन्ने अर्को नाटक छ, 2033 सालमा तयार भएको। यो स्वास्नी मान्छे पनि 33 सालकै हो र यो मोतीराम भट्ट पनि त्रासदीय परिधीय रूपमा यो त्रासदीय मानिएको छ र ऊ मरेकी छैन। यो पनि सामाजिक नाटक हो र यो परिधीय रूपमा त्रासदीय रहेको छ। बालकृष्ण समका यी नाटक र यसपछि छापिएका नाटकहरू समेतलाई जोड्दाखेरि 19 पूर्णाङ्की नाटकहरू छन् र एकाङ्की नाटकहरू छन्। केही नष्ट भएका नाटकहरू समेतको हिसाब गर्दा 50-55 नाटकहरू बालकृष्ण समले आफ्नो जीवनमा लेखेका छन्।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बालीगण समका नाटकहरूमा एउटा चाहिँ सांस्कृतिक पक्ष ज्यादै सबल रूपमा आएको हामी पाउन सक्दछौँ। सांस्कृतिक दृष्टिकोणले पनि उनका नाटकहरूको अध्ययन गरिएको छ। बालकृष्ण समका नाटकहरूलाई लिएर 6-7 वटाभन्दा बढी विद्यावारिधि भइसकेका छन्। त्यसमध्ये बालकृष्ण समका नाटकमा पौरस्त्य संस्कृति भनेर पनि एउटा विद्यावारिधिको थेसिस तयार भएको छ। त्यो थेसिस म स्वयंले पिएचडीको क्रममा गरेको हो। त्यसमा उहाँका प्रमुख 5 नाटकहरूमा पौरस्त्य संस्कृतिलाई कसरी स्थान दिएको छ त्यो विषयमा विस्तृत रूपमा मिहिन ढङ्गले अध्ययन गरिएको छ। त समका नाटकहरूमा त विषयवस्तुगत, प्रस्तुतिगत, प्रवृत्तिगत विविधता पाए झैँ सांस्कृतिक विविधता पनि पाइन्छ। यिनले आफ्ना नाटकमा वस्तु चयन, पात्र विधान, मञ्च निर्देश, संवाद योजना, परिवेश वर्णन आदि विभिन्न सन्दर्भ प्रसङ्गबाट कुनै न कुनै रूपले नेपाली संस्कृतिका विभिन्न रूपहरूको दिग्दर्शन प्रस्तुत गरेका छन्। यिनका नाटकमा पाइने संस्कृति सम्बन्धी विविध सन्दर्भलाई निम्न लिखित अनुसार विभिन्न शीर्षक उपशीर्षकहरूमा विभाजन गरी केलाउन सकिन्छ। ती शीर्षकहरू के हुन् त भन्दा आध्यात्मिक संस्कृति, भौतिक संस्कृति, लोक प्रचलित संस्कृति, वर्गीय संस्कृति, जातीय संस्कृति, यथार्थवादी संस्कृति, लोकोक्ति।

मूलक संस्कृति गायन बारन नर्तन आधारित संस्कृति, चाट तीर्थ व्रत यात्रा आदि में आधारित संस्कृति, चित्रकला मूर्तिकला आदि में आधारित संस्कृति, शहरी ग्रामीण संस्कृति, स्वनिर्मित निजी संस्कृति र यी भित्र पनि फेरि पौरस्त्य संस्कृतिको बेग्लै पाटोलाई अध्ययन गर्न सकिन्छ। त्यसरी बालकृष्ण समका नाटकहरूमा व्यापक मात्रामा नेपाली संस्कृतिको बिम्ब पाउन सकिन्छ। बालकृष्ण समका नाटकका पात्रहरूमा नेपाली पात्रहरू बोलिरहे झैँ लाग्दछन्। ऐतिहासिक पात्रहरूले बोलिरहे झैँ, क्रियाकलाप गरिरहे झैँ, नेपाल र नेपालीका विषयमा सोचिरहे झैँ हामी अनुभव गर्न सक्दछौँ। त्यसो भएको हुनाले बालकृष्ण सम नेपाली नाट्य जगतमा जीवित हुनुहुन्छ। बालकृष्ण सम नेपाली नाट्य जगतका एउटा सिद्ध अस्त नाट्यकर्मी हुनुहुन्छ, नाट्य लेखक हुनुहुन्छ। उहाँलाई हामी सदैव आदरभावले सम्मान भावले हेर्ने गर्दछौँ। श्रोताहरू, अब बालकृष्ण समको नाटकको बारेमा पनि हामीले अलिकति चर्चा गऱ्यौँ। कविताको अहिले हामीले इच्छा कविता पढेर पनि सुनायौँ। उनको स्वर्ग र देवता अर्को एउटा ज्यादै सुन्दर कविता छ। त्यो कविता पनि एउटा विश्व स्तरकै लेखाइमा छ र यो कविता गद्यमा लेखिएको छ। अलिकति केही भाग म यसको पढेर सुनाउँछु, हेरौँ। स्वर्ग र देवता बालकृष्ण समका महत्त्वपूर्ण कविताहरूमध्ये एउटा कविता हो स्वर्ग र देवता। झरीको एक दिन थियो, झरीको एक दिन थियो, रूपौला किनारे विद्युत सितारे रेशमी बादलको घुम्टुहाली पृथ्वी धुरु धुरु रोइरहेकी थिइन्। जगत चक्ष सूर्यले त्यो देखे अनि उनले आफ्ना कोमल करले स्वस्त उघारे त्यो घुम्टो चियाए। सधैँको सुत्केरी पृथ्वीका गढेका कञ्चट बसेका गाला खोक्रा खोक्रा सारमा अश्रु सजग खाल्टा वाट अश्रु नदीहरू बगिरहेका सुस्त वायुका हात खुट्टा पनि जलकणले सब भिजिरहेका जङ्गली कपाल चट्टान मस्तक झम्की परेला बुटा बुटी शरीरभरका तृष्णा रोग कुप समेत आँसुले नेतृक्क भएका शैल शिखरका निधारमा अस्ताचलबाट हिँड्ने बेला हिजो बेलुकी पख मात्रै आफूले लाइदिएको झल्कनको सिन्दूर रङ्गका टिका शुद्ध मेटिसकेका सूर्यले सोधे किन प्रिया किन किन यसरी रोइरहेकी। पृथ्वीले भन् कोकिले कण्ठले मैले सघाउन सकिनँ प्रिय हाम्रा बालकहरूलाई फकाउनु फुल्याउन सकिनँ करणौ मुहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु दुध पिउन छोडे ती सहोदरको रगत चुस्न घोक्रोमा दाँत गाँड्छन् छातीमा एकातिर एक बालाको मृत लास तिर्साई अर्कोतिर अर्को स्तनपान गराउनै गराउन मैले भने अर्को पुत्र शोकमा वक्षस्थल सुकाउन लागे भने मैले अर्को भोकै पर्दछ त्यसैले म मरेकालाई सम्झी रुन पनि भ्याउन्न सबलाई पिठ्यूमा बोकेर प्रिय सेवामा घुमिरहेछु एकछिन पनि फुर्सद छैन हृदयमा दाह छ कहिले कहिले ज्वालामुखबाट सुस्केर निस्कदा पनि कैयन सन्तान छटपटाई मरिदिन्छन् मेरो यस्तो अवस्था छ पुत्र पुत्रीहरू भने धेरैजसो प्राय चकचक गर्छन् नाना लगाई धक्कु फिजाइकन हिँड्दछन् खलबल गर्छन् झगडा गर्छन् अनि पापका निम्ति लुछा चुडे खोसा खुस गर्छन् अनि बाँड्छन् जोत्छन् हात हालहाल गर्छन् अनि चाचाको निम्ति यस्ता खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौँको बालकको घर बनाई मन्दिर मस्जिद गिर्जा भन्दै विभिन्न ममता घोगी मत्त भई झगडा गर्छन् अनि मरुभूमिमा परेका आफ्ना पाइला छापामाका निमित्ति स्वदेश स्वर्ग जाति स्वधर्म भनिकन आँखा चिम्ली झगडा गर्छन् यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौँको अदृष्ट वस्तुको त्यही सही सही

कतक सैकत कर्णमा कोही भिन्न भिन्न कल्पित रूप खिल्छन्, कोही खिच्दै छन् यत्तिकैमा। अप्रमाणित अप्रमाणिक कुराहरू एउटा विश्वास गर्छ, अर्को गर्न यत्तिकैमा। एउटा त्यो खान्छ, एउटा त्यो खाँदैन, यत्तिकैमा।

मानिसहरूलाई नै देवता तुल्य बनाउनुपर्छ। मानिसभित्र रहेको राक्षसी वृत्तिलाई, दानवी वृत्तिलाई समाप्त गरेर दैवी वृत्ति आधान गर्नुपर्छ र मानिसलाई धरतीको स्वर्गको देवताको रूपमा स्थापित गर्नुपर्छ। योभन्दा ठुलो सत्य अन्त पाउन सकिँदैन भनेर बालकृष्ण समले आफ्ना विचारहरू ज्यादै सुन्दर ढङ्गमा हामी राखेको पाउँदछौँ। उनको एउटा अर्को एउटा फुटेको फुलदानको पनि केही पङ्क्तिहरू बाँचौँ श्रोताहरू, त्यसपछि अनि हाम्रो यो समय पनि समाप्त हुन्छ। त फुटेको फुलदानको केही पङ्क्तिहरू, पानी नाचिरहेछ सागर पनि थोरै यहाँ हालिने, चाँदीको करुवा भरि छ यसमा हाले रित्तो हुने, टोल्ला एर खडा छ टेबिल सधैँ त्यो माथि यो राखिने, रङ्गी फुल फुली रहेछ यसले शृङ्गारले चाखिने। अर्को पङ्क्ति हेरौँ, कोठा ह्वाङ्ग भइरहेछ जुन हो सौन्दर्य त्यो लुप्त छ, कोठामा दृढ अन्धकार छ जहाँ आशा उसै निप्दछ, हो नै लोचन फुल दान उसको त्यो भित्र जो आउँथ्यो, आँखा त्यो अझ च्यात्त थियो किनभने आँखा यहीँ पर्दथ्यो, आँखा बाहिर फाल्छ कोप करुणा यो नेत्र नाडी नहो, नाडी स्पर्श गरेर नेत्र नगरे जाँचिन्छ यो सत्य हो, धक्का एक परोस शरीरभरमा धक्किन्छ जो आँसुको, खानी यो शरीर फुटोस् सब बनी टुक्रा जमे कोठीको। अर्को एउटा हेरौँ, खानीको यदि चोइटा तक कुनै सानोली सिन्धुमा, हालेमा जब लाग हालेमा जल बक्स लोकभरमा नै आँसुको रूपमा, अर्को आउँछ फुल दान तर यो चाहिँ यो नै यही, भाग्यो आज अनन्तमा उहिले भन्दै नहोला कहीँ, साथै फुल र फुल दान दुई छन् यो दृश्य नै खिन्न छ, रोकी सास आवाज सुन्न अहिले हावा निकै मन्द छ, सुक्दा सुन्दर चोइटा भर उही त्यो फुलको बास छ, हेर्दा मन्जुल फुलका स्फटिकको भल्काईको रास छ। यसरी बालकृष्ण समले यो फुटेको फुलदानमा आफ्ना दिव्य भावनालाई भरेका छन्। श्रोताहरू, अब हाम्रो यो साहित्यिक कार्यक्रम दोभानको समय सकिएको छ, अब हामी श्रोताहरूबाट बिदा लिन्छौँ। त यो कार्यक्रमको सञ्चालक म देवराज कट्टेल र यसका सहयोगी हुनुहुन्थ्यो निशा गुरुङ, हामी दुवैजना यो कार्यक्रमबाट अब छुट्टी लिन्छौँ। हस्त, नमस्कार।

FM online, online apps तथा smart speaker हरुमा सुनना सकने यो BFPS गोरखा radio हो।